0: मन मन मन मन मान कुछ रे दिल गिर पिछले दिल गिर पिछले आईने के दामे खमले खुजियाम यारा खुब देता खुजियाम दोस्ता खुब देता सर वक्त अवले ले मन मन मन मन मन मान कुछ रे
1: مان من کوچهره امان من کوچهره تب قولانا کم بره تب قولانا کم بره وقتی